0: کی حکومت میں شامل نہیں ہوں گے, جس میں لینس پیپلز پارٹی شامل ہوگی, یہ تھوڑا سا لچکدار رویہ بھی دکھائی دیتا ہے کہ چلو اگر وہ شامل نہیں ہے تو اس سے پارلیمانی حمایت حاصل کر لی جائے, یعنی پارلیمنٹ میں پیش کیے جانے والے قانونی مسودہ جات جو ہیں یا جو امور ہیں ان پر ڈینش پیپلز پارٹی براہ راست حمایت دینے کی بجائے یہ کہہ دے کہ یہ ہمارے منصور کے خلاف راشق جو ہے اس کو تسلیم کیا جائے تو ہم اس کو تسلیم کر لیں. اب یہ چوہا بلی کا جو کھیل چل رہا ہے, اس کا نتیجہ کیا نکلتا ہے, کل سوموار کے دن کچھ تھوڑا سا سامنے آ جائے گا. آج بھی سیاسی پارٹیوں کے شاہی مشیر جو ہیں جنہیں اس رتبے پر متعین کیا گیا ہے کہ وہ حکومت سازی کے لیے سیاسی پارٹیوں سے مذاکرات کریں, انہوں نے سیاسی پارٹیوں کو مدعو کر رکھا ہے چند ایک کو جن کے ساتھ شام تک مذاکرات ہوتے رہیں گے. آپ دیکھیے کہ اونٹ کس کروٹ بیٹھتا ہے اور تیل کی دھار دیکھو, اور تیل کے مفتا ہمیں انتظار کرنا چاہیے, ہمیں دیکھنا چاہیے کہ اس کا نتیجہ کیا نکلتا ہے. لیکن بعض مبصرین یہ بھی کہہ رہے ہیں کہ ممکن ہے کہ حکومت سازی کے لیے مذاکراتی ایک نیا دور بھی شروع ہو جائے, اور اگر ایسا ہوا تو یہ ڈینش جمہوری روایات سے بالکل الگ ہوگا.
1: تو کیا ہم اس کو وائنڈ اپ کرنے کے ساتھ ساتھ یہ کہہ سکتے ہیں کہ حکومت تو ابھی نہیں بن رہی, بہت مشکل پیش آ رہی دونوں پارٹیوں کو, سوشل ڈیموکریٹک پارٹی کو بھی اور ونسرا کو بھی, اور وہ لین دین جو ہے وہ اس کے علاوہ حکومت نہیں بن سکتی, لیکن جو بھی حکومت بنے خاص سوشل ڈیموکریٹک پارٹی کی یا ونسرا کی, وہ دونوں حکومتیں جو ہیں وہ ہمارے لیے کوئی اچھی چیز نہیں کریں گی, یہ تو بالکل صاحب
0: یہ بالکل حقیقت ہے. اور میں آپ سے یہ گزارش کرنا چاہتا ہوں, خاص طور پر ہمارے یہاں ڈنمارک میں جو ہمارے سامعین ہیں ریڈیو ہم وطن کے, ان کے لیے کہ وہ ہمارے وہ عوام جنہوں نے پچھلے انتخابات میں حصہ لیا تھا, ریجن کے انتخابات میں, بلدیات کے انتخابات میں اور پارلیمانی انتخابات میں, ان کو وہ جیت تو نہیں سکے پارلیمانی انتخابات, لیکن ان کو اپنی اس ہار کو فتح میں بدلنے کے لیے اپنے اپنے علاقے کے جو لوگ ہیں ان پر دباؤ جاری رکھنا چاہیے,
1: اور اپنی اپنی پولیٹیکل پارٹیز میں بھی جو ان کی جان پہچان ہے اس میں بھی اپنی بات کو آگے بڑھائیں,
0: اور باور کرنا چاہیے کہ یہ جو کچھ ہو رہا ہے اس سے ہمارے آپ پر ہمارے اعتماد کو نقصان پہنچ رہا ہے اور یہ چیزیں نہیں ہونی چاہیے.
1: بالکل درست. اچھا نصر بھائی, ابھی 10-11 منٹ ہیں, تو اگر ہم کچھ بین الاقوامی خبروں میں بھی بات کر لیں, کیونکہ ڈنمارک میں تو جو کچھ ہو رہا ہے اس پہ ہم بڑی تفصیل سے بات کرتے ہیں, لیکن اگر انٹرنیشنل خبروں پہ بھی جو ہے میں اگر آپ کی رائے لوں گا, سب سے پہلے تو یہ ہے کہ یورپین یونین میں اب اسرائیل نے جو پچھلے 2-2.5 سال سے غازہ میں, اس کے بعد ویسٹ بینک میں, پھر اس کے بعد لبنان میں, اور پھر ایران کے ساتھ جو اس نے حرکتیں کی ہیں, اس سے اب بالکل یہ صاف ظاہر ہوا ہے, واضح ہو گیا کہ یورپین یونین کے بہت سے ممالک میں اسرائیل پہ جو ہے وہ اسرائیل کی جو یہ جو حرکتیں ہیں اس کو پسند نہیں کیا جاتا, بہت سے ممالک میں تو ان پہ اسرائیل پہ پابندیاں لگانے کی بھی بات ہو رہی ہے, جیسے اسپین ہو گیا, اٹلی ہو گیا, ڈنمارک تو خیر اس میں شامل نہیں ہے. تو ابھی یورپین یونین میں جو یہ ڈپلومیٹک پریشر جو ہے یہ بہت بڑھ جائے گا, کیا آپ سمجھتے ہیں کہ اسرائیل پہ اگر ڈپلومیٹک پریشر یورپین یونین کی طرف جائے تو اس سے کچھ تھوڑا بہت فرق پڑے گا اس کی سیاست میں؟
0: دیکھیے, اسرائیل کی سیاست پر کچھ اثر پڑے گا یورپی یونین کے مشترکہ اقدامات کی وجہ سے, یہ آپ خود تصور کر سکتے ہیں کہ اسرائیل ایک ایسا بے مہار شوٹر ہے جسے یہ یورپی یونین کی پابندیاں اور یورپی یونین کے واویلا اور نعرے بازی اور اسرائیل یوں کرے اور اسرائیل یوں کرے, یہ کچھ اثر نہیں رکھتے. جہاں تک ڈنمارک کا تعلق ہے, آپ کو اچھی طرح سے معلوم ہے کہ ڈنمارک کے ایک دینک شہری جو کہ اسرائیلی شہریت میں رکھتے تھے, یہ وہ ہاؤسنگ منسٹر تھے.
1: جی ہاں, جی جی جی جی جی جی,
0: ان کے دور میں جو یہودی بستیاں آباد کی گئیں وہ آج مقبوضہ علاقوں پر قائم. اسی طرح اب جو نئی بستیاں بنائی جا رہی ہیں, غزہ کا اسٹریٹ جو ہے वो तो इस कदर छोटा हो गया है कि वहाँ की पहली से मौजूद फलस्तीनी आबादी जो है उसके लिए कदम रखना मुश्किल होता जा रहा है। आपने बिल्कुल मुझे कहा कि यूरोपीय यूनियन ने कि पांच ममालिक जो हैं उन्होंने तो खुलकर इसराइल को यह कह दिया है कि आप बंदे के पुत्र बनो वरना यूं होगा या यूं होगा। कल आपने देखा बरतानिया भर में कितना बड़ा जुलूस निकला है फलस्तीन की हमायत में।
1: जी जी जी जी।
0: और फिर आपने देखा है कि अभी जो यूरोपीय गानों का प्रोग्राम हुआ है जी उसमें पांच मुल्कों ने इसराइल के खिलाफ आवाज बुलंद करते हुए उसका बायकॉट किया।
1: जी जी जी।
0: लेकिन ये तो मुल्कों की हुकूमतों के हवाले से मैं बात कर रहा हूँ। दूसरी तरफ आप देखिए कि उसी मौसीकी के मुकाबले में इसराइल को शामिल की तरफ से मिलने वाले वोट जो थे उनकी मदद से वो नंबर दो आया जी। सवाल ये है कि अगर इसराइल को इस तरह की इजाजत दी जाती है कि वो इस तरह के मुकाबलों में आदमी मुकाबलों में हिस्सा ले तो रूस ने क्या किया है उसको क्यों नहीं सामने महज ये कहना कि वो यूक्रेन पर हमले कर रहा है इसलिए। यूक्रेन पर इतने हमले नहीं हुए, इतने लोग नहीं मारे गए, इतना नुकसान नहीं हुआ जितना इसराइल के हमलों ने ईरान में किया है, लेबनान में किया है और कर रहा है, गाजा में किया। गाजा तो बिल्कुल खत्म हो गया, वहां ना कोई अमारत है ना कुछ।
1: जी जी बिल्कुल।
0: और शाम में जो कुछ किया तो ये जो इनका मुनाफिकाना रवैया है और इसराइल की हमायत में जो कुछ भी करने को तैयार हैं, इसराइल का वजूद जो है वो ठीक है कबूल है रहे लेकिन वो अपनी उन हदूद में रहे जो अकवामे मुतहदा ने मुतय्यन कर रखी है। अब हर रोज वो अभी देखिए लेबनान में उसने 6 किलोमीटर की पट्टी जो है उस पर कब्जा कर लिया है, यानी अपनी हदूद को 6 किलोमीटर वो लेबनान के अंदर ले गया।
1: जी
0: इसी तरह गाजा में जो कुछ हो रहा है आपने देखा है वहाँ जो येलो लाइन बनाई गई है कि जहाँ पर फिलिस्तीनी दाखिल नहीं हो सकते, उसके बाद आप देखिए कि गाजा में बाकी इतना हदूदबंद रह गया है जिसमें मुकामी आबादी जो है वो रह सकती है।
1: जी लेकिन अभी एमनेस्टी इंटरनेशनल ने भी यूरोपियन ममालिक खासतौर पर जर्मनी और इटली को कहा है कि तुम जो है अपनी इसराइल की जो सपोर्ट है उसको ख़त्म करो, क्योंकि जब तक ये दो बड़े ममालिक जो हैं इटली जर्मनी फ्रांस स्पेन वगैरह अगर ये नहीं करेंगे तो फिर वो जो है कामयाब नहीं हो सकती। ये जो
0: बिल्कुल आपने बुझा कहा पूरी न सिर्फ एमनेस्टी इंटरनेशनल बल्कि दूसरी भी इंसानी हकूक की तंजीमें जो है वो यही मुतालबा कर रही है। अब सवाल ये पैदा होता है कि इसराइल को राह रास्त पर लाने के लिए क्या वाकई ही यूरोपीय यूनियन जैसा कि आपने कहा कोई ऐसे मुश्तरक इकदाम लेती है कि इसराइल कम अज कम सोचने पर तो मजबूर हो जाए। अभी तक देखिए रूस पर जो पाबंदियां हैं, मैं रूस का इसलिए जिक्र कर रहा हूँ कि हमारे सामाइन जो हैं वो बाशऊर हैं और वो बात को समझते हैं लेकिन बात का दोहराया जाना बहुत जरूरी है।
1: जी जरूर।
0: रूस पर तो आपने पाबंदियां लगा दी उसकी, आपके घरों में चूल्हे नहीं जल रहे लेकिन गैस आप रूस से नहीं ले रहे
1: और उनके पैसे भी फ्रीज कर दिए, कई बैंकों में पैसे जो है वो भी फ्रीज कर दिए,
0: वो भी फ्रीज किए हुए हैं जबकि इसराइल के साथ हमारे तमाम कारोबारी ताल्लुकात जो हैं वो बहाल हैं। इसराइल फलस्तीनी पैदावार को इसराइली प्रोडक्ट जाहिर करके तुम्हारी मंडी में भेज रहा है।
1: अभी तो हमने बात की है गाजा की लेबनान वगैरह की, अभी जेरूसलम के अंदर जहाँ पे 40% आबादी फलस्तीनियों की है अभी जो है उनके वजीर हैं सिक्योरिटी मिनिस्टर वो वहाँ मस्जिद अक्सा में गए और वहाँ जाके उन्होंने दंगा फसाद किया और उनके अपने साथ काफ़ी यंग लोग जो है वो भी एक्सट्रीमिस्ट हैं वो लोग के गए और अब तो ये भी बात हो रही है कि वो ये चाहते हैं कि इस अलग-अलग मॉस्क जो है और टेंपल रॉक उसको तोड़ के उसकी जगह इस यहूदियों का जो थर्ड टेंपल है वो बनाया जाए, अब उसकी तरफ जो है वो मूवमेंट चल रही है।
0: बिल्कुल आपने भेजा था ये मसला तो वजीर आजम मुनाफत बेगम जो था
1: बिल्कुल
0: उसके जमाने से जारी है। वो कहते हैं कि हम तुम जगह बताओ किसी इस्लामी मुल्क में, सऊदी अरब हो, उर्दन हो, इजिप्ट हो, लेबनान हो, शाम हो, किसी जगह आप हमें बताएं, हम आपको मस्जिद अक्सा यहाँ से उठाकर उसमें बगैर कोई दरार पड़े हम वहां पहुंचा
1: देंगे।
0: इस पर कोई मुसलमान नहीं बोलता। बाशी साहब ये देखिए کہ ہمارے ملا اور ہمارے علماء کرام جب یورپ کی بات کرتے ہیں تو یہ کہتے ہیں دارالکفر. اس دارالکفر میں یعنی برطانیہ میں آپ دیکھیے کہ کتنے ہزاروں لوگوں نے کل مظاہرہ کیا ہے فلسطین کے حق میں. لیکن کیا کسی اسلامی ملک میں یہ بات ہوئی ہے؟
1: خاص طور پہ پاکستان میں تو پابندی ہے. ابھی
0: کرنے والا ہوں کہ پاکستان جو ہر وقت پاکستانی ملا جو ہے وہ ہر وقت مٹی کے تیل کے لیے اور چینی کے لیے تو وہ باہر نکل آتے ہیں, لیکن کسی ایک نے فلسطین کے متعلق کوئی بیان دیا ہوا سوائے جماعت اسلامی کے ایک رہنما جو وہاں ہو کر آئے تھے, وہ امدادی سامان لے کر جو گئے تھے, ان کی تعریف کی جانی چاہیے.
1: نتن یاہو نے تو جو وزیر اعظم اسرائیل کے انہوں نے تو پاکستان پہ یہ الزام لگایا ہے کہ پاکستان کوشش کر رہا ہے کہ امریکہ اور اسرائیل کے جو تعلقات ہیں اس میں ٹانگ پھنسا رہا ہے اور اس کو خراب کرنے کی کوشش کر رہا ہے اور ہم اس چیز کو بالکل برداشت نہیں کریں گے. انہوں نے تو ابھی صاف کہہ دیا,
0: انہوں نے بالکل بجا کہا ہے. اور آپ کسی زوم میں نہ رہیں, پاکستانی قوم جو ہے اس کو کسی زوم میں نہ رہے. اس وقت جی پریزیڈنٹ ٹرمپ جو ہیں وہ ان کے سر پر دست شفقت رکھے ہوئے ہیں, اور اپنی تقریروں میں وزیر اعظم اور چیف مارشل لا جو ہیں وہ ان کا ذکر کر رہے ہیں. یہ پاکستان کو کسی زون میں نہیں رہنا چاہیے, کیونکہ امریکہ کے لیے ایک منٹ لگتا ہے تو وہ ٹانگ مار دے.
1: وہاں پہ اسرائیل کی بہت بڑی پاورفل لابی ہے وہاں پہ اسرائیل کی.
0: ٹرمپ جیسا آدمی جو جھوٹ پہ جھوٹ بولتا ہے,
1: بالکل درست کہا آپ نے,
0: اور اس کی اپنی مقبولیت خود امریکہ میں کم سے کم تر ہوتی جا رہی ہے.
1: اچھا آپ نے ٹرمپ کی بات کی ہے, جی جی سوری,
0: اس کے لیے ہمارے وزیر اعظم جو ہیں وہ نوبل پرائز کی تجویز پیش کر رہے ہیں, سر مانی چاہیے.
1: خیر وہ تو نہیں ملا اس کو, لیکن یہ ہے کہ ابھی ٹرمپ صاحب جو ہیں چائنا گئے تھے, وہاں پہ انہوں نے پریزیڈنٹ شی سے ملاقات کی. سوال اب یہ لوگ یہ پوچھ رہے ہیں ٹرمپ صاحب سے کہ تمہیں ملا کیا وہاں پہ, چائنا نے کچھ نہیں تمہیں دیا بلکہ تمہیں اچھی خوبصورت ویلکم کیا, یادگار جگہیں دکھا دیں, لیکن پریکٹیکلی کچھ نہیں کیا. حالانکہ ٹرمپ صاحب اپنے ساتھ 17 بلین کمپنی جو ہیں ان کے سی او کو لے کے ساتھ گئے تھے, بڑے بڑے تاجروں, لیکن کوئی معاہدہ نہیں ہوا, کچھ نہیں ہوا. تو لوگ یہ سمجھتے ہیں کہ چائنا نے ٹرمپ صاحب کو جو ہے وہ ٹھینگا دکھا دیا ایک اچھے طریقے سے.
0: آپ نے بالکل بجا کہا, دوسری طرف جو توقع کی جا رہی تھی کہ تائیوان کا اور ایران کا معاملہ جو ہے وہ بھی زیر بحث آئے گا, دو ٹوک دیکھیے یہ ہوتی ہے قوموں کی ضرورت. چائنا نے دو ٹوک ٹرمپ کو کہا ہے کہ تائیوان کے معاملے سے اپنے آپ کو دور رکھو, اور یہ اور اس کو اسلحہ مہیا کرنا جو ہے وہ بند کرو. اور اپنے پورے دورے کے دوران اور اس کے بعد امریکہ جا کر بھی ٹرمپ صاحب نے تائیوان پر کسی قسم کے کوئی بیان نہیں دیا, بلکہ یہ کہا ہے کہ اس کے بارے میں جو فیصلہ ہوگا وہ کوئی نہیں جانتا سوائے میرے.
1: اچھا,
0: یعنی میں ہی جو چاہوں گا کروں گا اور کیا کروں گا یہ وہ بتانے کے لیے بالکل تیار ہی نہیں ہے. ایران کے معاملے میں اب دیکھیے پاکستان بڑا خوش ہے, اور خوشی کی وجہ بھی ہے کہ اس نے ایران اور امریکہ کے درمیان مذاکرات کے لیے جگہ مہیا کی, اپنے ہاں ان کو مدعو کیا,
1: کوشش کی انہوں نے,
0: کوشش کی. لیکن ایران جو ہے وہ اب اس بات کو پکا کرنے کے لیے وہ چائنا کی ضمانت چاہتا ہے. اسے پاکستان پر اس معاملے میں بالکل کوئی یقین نہیں ہے.
1: نہیں تو پاکستان تو اس حیثیت میں ہے بھی نہیں کہ وہ امریکہ,
0: بالکل آپ نے پاکستان اس حیثیت میں بالکل نہیں کہ وہ امریکہ اور ایران کے درمیان کسی معاہدے کے ممکنہ مارج وجود میں آنے پر کوئی ضمانت مہیا کر سکے.
1: کل ایران کے وزیر خارجہ نے کہا کہ ہم امن چاہتے ہیں, لیکن ٹرمپ کو یہ پتہ ہونا چاہیے کہ ہم جنگ کے لیے بھی بالکل تیار بیٹھے ہیں.
0: تو بالکل وہ تو درست ہے, وہ بالکل بات درست ہے. وہی تو ایک قوت ہے جو امریکہ سے ٹکر دی ہوئی ہے جس نے, اور کچھ بھی ہے اس نے اپنے آپ کو ثابت کر دیا ہے کہ قوموں کی سالمیت, قوموں کی جو اپنی انا ہے وہ کیا معنی رکھتی ہے.
1: بالکل درست, بالکل درست. نصر بھائی آپ کے قیمتی خیالات کا بہت بہت شکریہ, ہمیشہ کی طرح ہمارے
0: موقع دیا.
1: نہیں جی بالکل, آپ کے بغیر یہ ہمارا پروگرام کب سے چل سکتے. جی جی بالکل,
0: ہو سکے تو آ جائیے. میری طرف سے آپ کے سامعین کو, ناظرین کو بہت سلام ہو, اور دعا ہے کہ ہمیں ان لوگوں سے خدا محفوظ رکھے जो दूर बैठे ये कहते रहते हैं कि जी ये दारुल कुफर हैं।
1: नहीं नहीं, ये तो बेवकूफ़ी वाली बात है। अच्छा, अब मैं प्रोग्राम के बाद जो है हम बाबा जी के लिए फातह के लिए उन जाएंगे ब्रंडबी, वहाँ पे कब्रस्तान में बाबा जी की कब्र पे जो है अपनी अकीदत पेश करेंगे, तो आपकी तरफ से भी जो है आप उनको सलाम कह देंगे।
0: बिल्कुल, अल्लाह ताला उनकी मगफिरत करे और अल्लाह ताला उनको जन्नत में आला मुकाम अता करे और उनकी कब्र को कुशादा करे और अपने नूर से मुनव्वर रखे।
1: बहुत बहुत खूब रज़ा भाई, ये था आज का हमारा प्रोग्राम। हमें उम्मीद है कि हमारे सामईन और नाज़रीन को ये प्रोग्राम पसंद आया होगा, और मैं उनसे कहूँगा कि अगर आपके पास कोई मौजू हो, कोई सवाल हो जो आप हमसे पूछना चाहते हैं, या किसी मौजू पे हम आपके सामने मालूमात लाना चाहते हैं, तो आप बिल्कुल ग्रेज ना करें। आप हम रेडियो पे ईमेल करके, टेलीफोन करके आप हमें अपनी राय से जो है वो मुस्तफीद कर सकते हैं, और उसके लिए मैं रज़ा भाई के पास चलता हूँ। रज़ा भाई, हमें इजाज़त दीजिए। पाकिस्तान जिंदाबाद, डेनमार्क पाइंदाबाद।
2: आप और हम वतन एक संग, नए रंग नई उमंग। हमारा टेलीफोन नंबर है 33 21 29 84, ईमेल रेडियो स्नैपलाई